नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्, यनकुमारी शर्माबाट। राज्यको बाढ़ परिस्थिति पूर्वीभन्दा उन्नत भए तापनि पाँचवटा जिल्ला अझै पनि बाढ़को चपेटमा परेका छन्। राज्यका 379 गाउँको 1,92,799 मान्छे बाढिसको चपेटमा परेका छन्। त्यसउपरान्त 15,430 हेक्टर फसल क्षति भएको छ र मृत्युको सङ्ख्या पनि 82 बढोत्तरी भएको छ। हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मन्त्रीसभाको बैठकमा राज्यको बाढ़ परिस्थिति लगायत विभिन्न विषयहरूमाथि छलफल गर्नुभयो। दिसपुर लोकसेवा भवनमा अनुष्ठित बैठक पछाडि एउटा पत्रकार भेलामा उल्लेख गर्दै मुख्यमन्त्रीले बताउनुभयो कि आउँदो 7 अगस्तदेखि

को जरिप चलाइने छ। कृषि र जल सिंचाई मंत्री पीयूष हजारिका ने हिजो शिवसागर जिला को डिमौ र नाजिरा विधानसभा समष्टि को बाढ़ प्रभावित इलाका परिदर्शन करते सघाउ र पुनः संस्थापन को व्यवस्था बारे पर्यालोचना गर्नुभयो। मंत्री अतुल बराले हिजो मरियनी को पुठी नदी को पानी क्षति बारे जानकारी लिनुभयो। त्यसैगरी शिवसागर का विधायक अखिल गोगोई ने नाजिरा समष्टि को नेपाली खुट्टी अंचल परिदर्शन करें क्षतिग्रस्त परिवार सघाउ दिने कुरालाई सान्त्वना दिनुभयो। गरम बन्द अन्त पर्नको साथै राज्यको विभिन्न जिल्लाका विद्यालयहरूमा पाठदान आरम्भ भए तापनि शिवसागर जिल्लाको 550 वटा स्कुल बाढीले गर्दा क्षति भएकोले 9 अगस्तसम्म गर्मीको छुट्टी बढोत्तरी गरिएको छ। जनगणनाको पहिलो चरण भोलिदेखि राज्यमा सुरु हुनेछ। यस उद्देश्यका लागि 85,000 गणकहरू खटाइएको छ। भोलिदेखि 16 अगस्तसम्म स्वगणना सुरु हुनेछ। जनताले scensus.gov.in पोर्टलमा जानुपर्छ र आफ्नो मोबाइल नम्बर प्रयोग गरेर ओटिपी मार्फत लगइन गर्नुपर्छ। त्यसपछि तपाईँले आफ्नो जिल्ला र स्थानीय जानकारी चयन गर्न सक्नुहुनेछ र घर परिवार र परिवारको जानकारी भर्न सक्नुहुनेछ। डिजिटल नस्कामा आफ्नो घरको स्थान चिन्ह लगाउन पर्छ र यो जानकारी पेश गरेपछि प्राप्त हुने स्वगणना पहिचान सुरक्षित राख्नु आवश्यक छ। राज्यको बुनियादी अर्थनीति सबलीकरणको लक्ष्यले राज्य सरकारले रूपायण गरेको अरुणोदय योजनाको तेस्रो पर्यायको आर्थिक सघाउ वितरण कार्यसूची आज अनुष्ठित भयो। सन् 2026-27 वर्षको सघाउ वितरण आनुष्ठानिक कार्यक्रम आज दिउँसो 12 बजे श्रीमन्त शङ्करदेव कलाक्षेत्रको श्री श्री दामोदरदेव अन्तर्जातीय प्रेक्षागृहमा आयोजन गरिएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा मुख्य अतिथि हिसाबमा उपस्थित हुनुहुन्थ्यो र कार्यक्रम मार्फत बाढको चपेटामा परेका शिवसागर चराइदेव गोलाघाट र जोरहाट जिल्लाका प्रत्येक हिताधिकारीहरूको ब्याङ्क एकाउन्ट जरिए 2,500 गरेर रुपियाँ स्थानान्तर गरिएको छ। राज्यको 3,500 वटा स्थानमा सो समय अन्तर्गत उक्त कार्यसूचीद्वारा अरू जिल्लाका हिताधिकारीहरूलाई चल्दो महिनाको 1,100 रुपियाँ गरेर प्रदान गरिने कुरालाई पनि राज्य सरकारतर्फबाट जनाइएको छ। 135 इन्डियन ओइल डन कप फुटबल प्रतियोगिताको ग्रुप एफको खेल आज गुवाहाटीमा अनुष्ठित हुनेछ। हरुखजाय अर्जुन भोगेश्वर बरुवा क्रीडा प्रकल्पको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा आज हुने पहिलो खेलमा च्याम्पियन नर्थ इस्ट युनाइटेड एफसीले बडोल्यान्ड एफसीको विरोध खेल्नेछ। उल्लेख छ कि एसियाको सबैभन्दा र विश्वको तेस्रो पुरानो फुटबल प्रतियोगिताको खेल 5 पटकका लागि असममा अनुष्ठित भएको हो। श्रीभूमि सहर र वरिपरिका क्षेत्रहरूमा लामो समयदेखि देखिरहेका ढल निकास र कृषिमा बाढी समस्याको स्थायी समाधान खोज्ने उद्देश्यले हिजो जिल्लामा कामहरू सुरु गरिएको छ। जिल्लामा पहिलोपटक डिफ्रेन्सियल ग्लोबल पोजिसनिङ सिस्टम जिडिपिएस मार्फत सर्वेक्षण गरिँदैछ। केन्द्र सरकारको अद्भुत चरण परियोजनाको अन्तर्गत राज्य सरकारले नियुक्त गरेको परामर्शदाताहरूद्वारा सर्वेक्षण गरिएको थियो। आवास तथा सहरी विकास विभागको निर्देशनमा सहर तथा देश योजना निर्देशकको उपस्थितिमा तयारी कार्यहरू सुरु भइरहेको छ। स्कटल्यान्डको ग्लास्गोमा हिजो भएको राष्ट्रमण्डल कमनवेल्थ खेलकुदमा भारतले जुडोमा 2 स्वर्ण पदक पुरुषको जेभलिन थ्रोमा 1 रजत र 1 कांस्य पदक र डेकाथ्लोनमा पहिलो कांस्य पदक र बक्सिङमा 10 जना खेलाडीलाई पदक जितेका छन्। लाभलिना बरगोहाईले महिला बक्सिङको 75 किलोग्राम तोल समूहको फाइनलमा पुगेकी छिन्। लाभलिनाले सेमी फाइनलमा तुभालुकी तारोना ताफाकिकलाई 5-0 पराजित गरेका छिन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पुरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 39 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रममा पहिलो सुन्नुहोस् आशा देवीको केही कविता पठन।

0: श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रममा पहिलो सुन्नुहोस् आशा देवीको केही कविता पठन।
1: कविताको शीर्षक हो दुःख। आफ्नो पीड आफै पिए, कसैलाई बाधा पुर्याउन खोजिन। आफ्नो गीत आफै गाए, कसैलाई स्वर सुनाउन खोजिन। तिम्रा बाचा बतास भएछन्, तिम्रो बाटो अन्त्य मोडिएछ। मेरो ढोका बन्दै रह्यो, खोलेर तिमीलाई हेर्न खोजिन। तिम्रो आशा धेरै रहेछन्, मेरो मुटु सागुरो भएछ। माया मात्र अटाउने मुटु छामेर कसैलाई देखाउन खोजिन। आशाको दियो जलाएँ मैले, ओठको गीत सजाएँ मैले। बिहान हुँदा निभेछ दियो, भोलि फेरि जलाउन खोजिन। ताको शीर्षक हो आशा। मन रहे बोली दिए, बाचा धेरै जीवनमा। उपहार रहे अनुदान रहे, माया धेरै जीवनमा। रोई देऊ हाँसी देऊ, चाह अधि तिम्रै छ। पाइला टेक्न आएदेखि उजाड बस्ती तिम्रै छ। कति फुले कति झरे, फुल भई बहारमा। जिउन गाह्रो हाँस्न गाह्रो, जीवन अधि तिम्रै छ। आफ्नो भनी आएदेखि एउटा छाती तिम्रै छ। धेरै आए धेरै गए, जित हार जीवनमा। कविताको शीर्षक हो प्रकृतिको सौन्दर्य। पत्थर बोल्छ कहीँ, पत्थर हाँस्छ कहीँ, पत्थर रुन्छ कहीँ, पत्थर पुजिन्छ कहीँ। कारिगरको हातमा ठोकिएर फेरि बेचिन्छ मूर्ति भएर कति। फुल फुल्छ कहीँ, मञ्च सजिन्छ कहीँ, सुवास उठ्छ कहीँ, पूजामा चढ्छ कहीँ। आधीको चोटमा परेर फेरि पच्छड भएर झर्छ कहीँ। सपना हराउँदा आँखाका तृष्णाहरू आँसुमा बग्छन् गलेर कहीँ। विपना उदाउँदा जीवनका बिरुवाहरू दुख्छन् मुटुका घाउ भएर कहीँ। अन्दाज नराखी सागरका गहिराईहरू डुब्छन् आँसुका दहमा कहीँ। माग्दा चोट सम्भाली पीर भएर उभिन्छ किनारमा ऋतु भएर कहीँ। कविताको शीर्षक हो साइनो। तिमी भनिदेऊ मलाई, तिम्रो साइनो के हो मलाई। नभए गाह्रो पर्छ मलाई, मेरो हो भन्न तिमीलाई। बाचा थियो जीवनसित, दिन धेरै धेरै तिमीलाई। आशा थियो मायासित, जोड्न धेरै धेरै तिमीलाई। लाज थियो आँखासित, लजाउन धेरै धेरै तिमीलाई। धड्कन थियो हृदयसित, सुनाउन धेरै धेरै तिमीलाई। कविताको शीर्षक हो जीवन। मेरो जीवनको कथा रातभन्दा अध्ययारो। मेरो आँखाको आस पानीभन्दा गलेको। झुटो तिम्रो बाचाले दियो मलाई पीर, माया दिने आँखाले दियो मलाई आँसु। साथी पाउँदा जीवन भयो मेरो अध्ययारो। दोष गर्यो तिमीले तर दोषी भन्दिन। माया दियो तिमीले तर जाली भन्दिन। बिछोड पाउँदा जीवन भयो मेरो अध्ययारो।
0: श्रोतागण, यति नै सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम। आउनुहोस् त साहित्यिक कार्यक्रमलाई जारी राख्दै अब हामी सुनाउँदैछौँ ओमराज शर्माको एउटा लघुकथा, र यो साहित्यिक कार्यक्रम पूर्व प्रसारण हो।
2: आजको मेरो यो लघुकथाको शीर्षक छ पाप र अपराध। रिताको बल्ल आज ठुलो इच्छा पुरा हुन जाँदैछ। उसको दाई

राजीवले बहिनीले ल्याइदिएको जुत्ता र सार्ट लाएर ललिताको बिहेमा जान तयार भएको छ आफ्नो प्यारी बहिनीलाई लिएर। रिताले आफ्नी सहेली ललिताको बिहेमा जान राम्रो उपहार किनेर दाजुको बाइकमा झुन्डाई। अब एकछिनपछि नै दाजु बहिनी मिलेर मिठा मिठा कुरा गर्दै बिहेमा जान तयार हुन्छन्। राजीव आफ्नो बुबा आमाको लाड प्यारमा हुर्केको एउटा छोरा, 10 रुपियाँ माग्दा 1000 रुपियाँ दिने। आज पनि बाउले राजीवको हातमा 500 रुपियाँ दिएर भन्यो, राजीव बहिनीको राम्रो ख्याल राख्नु, राति धेर बेर नबस्नु है। दाजुबहिनी भटट्ट बाइकमा सवार भएर बिहे घरतिर लागे। करिब 5 किलोमिटर टाढा हो, धेर टाढा पनि होइन। बिहे घरमा पुग्न साथै रिता दगुर्दै ललिता सिङ्गारिएर बसेको ठाउँमा पुगी। धेरै साथीहरू बेहुलीको वरिपरि बसेर हाँसीफुर्ती गरिरहेका हुन्छन्। बेहुलीलाई उपहार दिनु पर्यो भनेर रिता बाइकतिर आउँछे, तर न बाइक छ न उसको दाजु छ। यताउता खोजी तर भेटिन। एउटा सानो भाइलाई सोधी, भाइ राजीव अङ्कललाई देख्यौ? त्यो फुच्चेले बतायो, अँ दिदी, राजीव अङ्कल साथीहरूसँग ऊ त्यहाँ बाटोनेरि हाँसी हाँसी गफ गरिरहनु भएको थियो। रिताले अर्को भाइलाई फेरि सोधी, उसले हाँस्दै बतायो, हाहा दिदी, एउटै बाइकमा 4 जना चढेर ऊ त बजारतिर जाँदै थिए। दिदी एउटाले त रक्सी खाएको थियो, म छेउमा गएको छिछी कस्तो गनाएको थियो, डङ्गे रक्सीको गन्ध। रिताको मुहारमा अँध्यारो बादल छाउँदै गयो। उसलाई दाईको बानी थाहा छ, उसले दाजुलाई साथमा ल्याएर ठुलो भुल त गरिन, ऊ त उपहारको टोप्लो पनि बाइकमै गयो, अब के गर्ने। बेहुलो आयो, जन्ती पर्सिने बेला भयो, उसलाई अब के गरौँ के नगरौँ भयो, न दाजु न उपहार, छि साह्रै लाजमर्दो कुरो भयो। ऊ त राजीवहरू सारा दिन कता कता घुमे, आफैलाई थाहा छैन, 4 जना साथी सबै उस्तैजना, तीमाथि राजीवसँग 500 रुपियाँ बाउले दिएको। बेहुलाई टिको पनि लगाइदिनु भनेर बिए, रिता ललिता टिको सबै थोक बिर्सिए, 4 जना टन्न छन्। राजीवले पकेटबाट मोबाइल फोन निकालेर समय हेरो, ला 5 पो बज्ने आँटिसकेछ। उसले भन्यो, साथी हो, अब बिहे घरतिर जाने पनि हाम्रो अवस्था छैन, अब के गरौँ त। एउटाले भन, होइन एकपल्ट त जानुपर्ने हो, उनीहरू करिब 20-25 किलोमिटर टाढा रहेछन्, बिना अर्थले घुमेका त हुन्, तीमाथि टन्न भएर सारा जगतको चिन्ता फिक्री केही नभएर बाइक स्टार्ट भएन, पेट्रोल खतम। अब आयो सङ्कटको घडी, छेउछाउमा पेट्रोल पम्प छैन, सानो सेन्टरसम्म पालो पालो गरेर बाइक घचर्दै ठेल्दै जसै तसै लगे, तर त्यहाँ पनि पेट्रोल छैन। उता निसाको प्रभाव, भोक पनि लागेको, बाइक त्यहीँ काहीँ छेउको होटलमा राख्नुपर्छ होला। उनीहरू त्यही हिसाबले एउटा सानो होटलको एउटा सानो कोठा खाली देखेर त्यहीँ बाइक राखे र रा मासु भात र रक्सीको बतल, क्या मजा के फुर्ति, अचम्म हुन लाग्यो। अब 20-25 किलोमिटर हिँड्नुपर्छ, बाइक भोलि आएर लाने हो। ढलङ पलङ गर्दै निस्किए, 4 जनाले 4 बोतल खतम, अरू आफ्नो आफ्नो पकेटमा एउटा एउटा बोतल पनि साना साना किनेर हाले। बाटामा बा हिँड्दा हिँड्दै गलिने पो हो कि थकाइ पो लाग्ने हो कि, थकाइ त मेट्नु पर्यो नि, र साना साना बोतल आफ्नो पकेटमा हाले। हिँड्ने उपाय पनि छैन, कति नदी तरे, धेरै बाटो हिँडे, रुखको मन्दिर होस्, नदीको छेउबाट होस्, खेतबाट होस्, धेरै टाढा पुगे, जङ्गलको बाटो कहाँ पुगे, तर उनीहरूलाई नि थाहा नै छैन। कोही बेला डङडङ लड्न पनि थाले, एउटा लड्दा एउटाले अर्कालाई समाउनु हुँदा 4 जना पल्टिने पनि, फेरि जसै तसै उठेर जसै तसै हिँड्न प्रयास गर्छन्, फेरि लड्छन्, फेरि हिँड्न प्रयास गर्छन्, फेरि लड्छन्, अनि फेरि सम्हालिएर जान प्रयास गर्छन्, फेरि लड्छन्, फेरि लड्छन्, लडेर उठेर जिउमा काहीँ चोट दुःख लाग्यो भने फेरि 1-2 पेक पिउँछन्। धेरै टाढा पुगेपछि बाटोमा कोही टर्च बालेर आउँदै गरेको देखे उनीहरूले। उनीहरू एउटा रुखको आड लागेर लुके पनि ढुके पनि, उनीहरूलाई यो सारा संसारको अहिले केही चिन्ता फिक्री छैन, को आयो, कति गयो, कसले देख्यो, कसले गिल्ला गर्यो, त्यो पनि उनीहरूलाई थाहा छैन। अँध्यारो रिमझिम हुन थालो। त्यो व्यक्ति छेउमा आइपुगेपछि थाहा भएन कि एउटी जवान केटी पो रहेछ। आहा, अँध्यारोमा ठम्म्याउन सकेनन्, को हो को हो को हो, एउटी

0: तरुणीजी पक्कै हो। राजीवले गोजीबाट रुमाल निकाल्यो। उनीहरूको इरादा साह्रै राम्रो थिएन। साथीहरूलाई अश्लील कार्यको लागि सङ्केत दियो। सबैको इसारामा सहमत उसले त्यो तरुणीलाई पछिबाट झम्टिएर रुमालले मुख बाँधिदियो। त्यो अप्रत्याशित घटनाप्रति त्यो तरुणी प्रस्तुत थिइन। ऊ छटपटाई हात जोडी। सिनेमाको जस्तो घटना। उसको आवेदन निवेदन काम लागेन। चारजनाले चार हात खुट्टामा समाएर झोलुङ्गी गर्दै जङ्गलतिर लागे। ऊप्रति पैसाचिक आक्रमण चलो। राजीवले पहिले आफ्नो हवस पुरा गरो, त्यसपछि पालो पालो गरेर त्यो बिचारामाथि गिद्ध भएर आफ्नो मर्जी पुरा गरे। ती पापीहरूलाई थाहा भएन, त्यसको चित्कार तिनीहरूको कानमा पुगेन। त्यो तरुणी बिचाराको मर्मस्पद आह्वान पुकारलाई तिनीहरूको कानमा स्थान भएन। थाहै भएन कि त्यो बिचारा अति पीडा सहन नसकेर आफ्नो दम तोडिसकेकी थिए। हत्याराहरू त्यहाँबाट भागे, फेरि पकेटबाट निकालेर घटाघट पिए। त्यसपछि उनीहरूलाई आफ्नै ज्ञान भएन। कता कता लडे, के हुन गयो, यो संसारमा कति के बितिसक्यो उनीहरूलाई केही थाहा छैन। जब राजीवलाई होस आयो तब दङ्ग परो, समय हेर्न पाएन। पूर्वपट्टि झुल्के घामको पहिलो मधुरो आभा उज्यालो हुन आँटेको छ। अरू तीन साथी छेउछेउ कतै थिएनन्। उसलाई चेतना जाग्यो। बिहे, बाइक, टिकोटालो सबै हुन्डरी भएर उसको दिमागमा घुम्न थालो। उसलाई कतै कतै बहिनीको याद र सम्झना पनि आउन थालो। बहिनी के गर्दै होली, कहाँ छ होली अहिले, मैले के यस्तो काम गरेँ, बहिनीले घर गई कि कसैको साथ लागेर गई कि वहीँ बसेकी छ कि, म अब घरमा जाउँ कि न फेरि बिहे घरमा जाउँ कि, उसले कुनै पनि सिद्धान्त लिन सकेन। उसको दिमागमा हुन्डरी घुम्न थालो। टाउको झन्न भयो, ला अब के गर्ने, ऊद्वारा कस्तो घृणनीय कार्य भयो, साथीहरू कहाँ गए। लोतै लोतै हुँदै ऊ घरतिर लागो। पहिले घरमा सबै कुरो बुझेर फेरि बिहे घरतिर जाने उसको इरादा। मनमा हजार प्रश्नमा घरमा के भन्ने, माताजी पनि बिमारी हुनुहुन्थ्यो, बहिनीलाई बिहे घरमा एक्लै छोडेर आएको, बहिनी कहाँ छे, अब बिहे घरमा बहिनीलाई लिएर आउन पनि त बाइक छैन, बाइक कहाँ रह्यो त्यो पनि उसलाई थाहा छैन। आमा बिरामी हुनुहुन्थ्यो, कस्तो भयो, ट्याब्लेट खानुभयो कि भएन, औषधहरू लिनुभयो कि भएन, म नभई बुबा भातै खानुहुन्न, अहिले कति चिन्तामा हुनुहुन्छ होला। जति जति ऊ घरको नजिक पुग्दै गयो उति उति ऊ किन एउटा अज्ञान डरले त्रासित हुन थालेको छ। घरको अगाडि पुगेर त उसका खुट्टा माटामा नै नपर्न थाले। अरे के हुँदैछ घरमा, यत्रो मान्छे किन किन चुपचाप, केही अघटन विघटन त भएन, आमा बिमारी हुनुहुन्थ्यो, हे प्रभु, बहिनी पनि बिहे घरमै होली, के हुन जाँदैछ आज। घरको आँगनमा पुगेर उसले बल्ल जान्न पायो कि उसकी बहिनी अब यो संसारमा छैन। आँगनमा लास, बहिनीलाई सेतो कपडामा बेरेको, ऊ डाको छोडेर रुन थाल्छ। के भयो मेरी बहिनीलाई, उसलाई कसैले हातमा समाएर भित्र लगेर भन्यो, राजीव यो सब तैँले नै गर्दा भएको, तैँले छोडेर कता गइस्। आमाको चिन्ताले ऊ एक्लै घर फर्केर आउने भइछ, बाटामा त्यो जङ्गलको छेउमा कसैले बलात्कार गरेर मारिदिएछ। हे भगवान्, डाक्टरको भनाइअनुसार चारजनाले बलात्कार गरेको, अरे लास देखेर कोही बाटो हिँड्ने मान्छेले खबर दिएर मात्रै, नत्र सियाल गिद्धको आहार हुने थिए। अब जे भो भइगयो, तेरी आमा पनि यो अवस्था देखेर यो घटनाको प्रभावले बेहोस भएर मेडिकल लगेको छ। बुबाको हालत हेर, कसरी चुप लागेर बसेका छन्। धैर्य भनेको यस्तो पो हुन्छ त, एकछिनमा त्यो मान्छेलाई आमाको हालत।
1: श्रोतागण, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम। आउनुहोस् त कार्यक्रमलाई जारी राख्दै अब सुनाउँदैछौँ आधुनिक गीत, र आधुनिक गीत कार्यक्रममा यो पहिलो गीत सुन्नुहोस्, प्रभाकर नेउपानेको स्वरलाई।

अरुणा लामाले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।